0: بسم اللہ الرحمن الرحیم. السلام علیکم دوستو. پروگرام صحت جی گال سان کرے حاضر خدمت اوہ جو پنجو میزبان حاکم علی جسکانی. سامن جیو خوش تو جہان خوش, جیو آہے تو جہان واہے, صحت آہے تو سب کچھ آہی. پروگرام صحت جی گال میں اساں جے سٹوڈیو میں موجود ہوں آئن سندھ جا مشہور و معروف ڈاکٹر منظور حسین میمن صاحب, جے کی مختلف بیمارن بابت جان ڈیندا آہن. ڈاکٹر صاحب جو خاص مہربانی آہن, محبت آہن, جو پنجو قیمتی وقت کڑی کرے اساں جے اسٹوڈیو میں اچن تھا. تو اساں جے پروگرام میں بذریعہ لائیو کال شامل تھی سکو تھا. 0301-91-8051 0301-91-8051 0301-91-8051 اساں جو لائیو کال جو نمبر آہے. تو اساں جے پروگرام میں بذریعہ لائیو کال شامل تھی سکو تھا. اواں کے بدھائی ہلوں تو ڈاکٹر صاحب ہر اربا خمیس جمعہ چھنچھر آچر سومر تے صبح جو 10 to 5 PM تائیں جرمن ہومیوپیتھک کلینک ساموں ودھن پوٹرا پیٹرول پمپ کوٹلی کبیر روڈ مہراپور شہر میں مریضن جو علاج کندا آہن. ڈاکٹر صاحب مختلف بیمارن جا ماہر ڈاکٹر آہن. کدیں بھی اواں کے مایوس نہ تھینو, کا بھی بیماری لا علاج نہ, شفا دین والی ذات اللہ تعالیٰ جی آہے, علاج ڈاکٹر کندو. اگر اواں کے پتے میں پتھری آ, گردے جی پتھری آ, مسانے جی پتھری آ, پائلس آہن, نک جی ہڈی ودھیل آہے, گلے جا گدود ودھیل آہن, انہن سبنی بیمارن جو بغیر آپریشن جے, یعنی آپریشن ناہے کرائنو, بغیر آپریشن جے کامیاب علاج کیو ونیے تھو. ان کے علاوہ کیڑو بھی پرانو اواں کے سندھن جو سور آ, جوڑن جو سور آہے, کندرگ جو سور آہے, ان سبنی بیمارن جو کامیاب علاج کیا ونے تو. جگر جی بیماری آہے, ہیپاٹائٹس بی آ, ہیپاٹائٹس سی آہے, جن بارن جو قد ننڈو آ, قد نتھو ودھے پیو, یا جن جو مردن یا عورتن جو موٹاپو تھی ویو آہے, ان سبنی بیمارن جو کامیاب علاج کیا ویندو آہے. تو اساں دے پروگرام میں بذریعہ لائیو کال شامل تھی سکو تھا. 0301-91-8051 ڈاکٹر صاحب کی اساں خوش آمدید چون تھا پنجے پروگرام میں, محفل میں, محبت میں, جو پنجو قیمتی وقت کڑی کرے اساں جے اسٹوڈیو میں آیا آہن. ڈاکٹر صاحب السلام علیکم.
1: وعلیکم السلام سی.
0: ڈاکٹر صاحب ٹھیک ہے ہو تے بھی ٹھیک ہے
1: جی سی, اللہ تعالی جا احسان.
0: ڈاکٹر صاحب اواں کیڑے کیڑے دین تے وے ہو تھا کلینک تے, ان کا علاوہ کیڑے بیماریوں جو علاج کندا آئے ہو, اج کیڑے موضوع پر جان دیندا؟
1: اعوذ باللہ من الشیطان الرجیم, بسم اللہ الرحمن الرحیم, صلی اللہ علیہ وسلم. پہلے تو سب تعریف ہوں رب پاک چھو جو اصے جارے تو, خارائے تو, روزی دے تو, خوشی دے تو, سبنی زمین آسمانی آفتن خواہ محفوظ رکھے تو. اصل پروگرام صحت کی گال جو روزانہ بر وقت ٹائم تے نشر تھی ہے, اصلی کلینک جرمن ہومیوپیتھک کلینک مہراپور شہر میں ہفتے جا 6 جمعہ چھنچھر آچر سومر انگارے جو ڈی اصانی کلینک آف ہوں, یعنی کلینک بند ہوں اربا خمیس, یعنی 6 ہفتے جو اصانی کلینک جرمن ہومیوپیتھک کلینک مہراپور شہر میں ودھن پوٹا پیٹرول پمپ کے ساموں کوچڑی روڈ تے موجود ہوں. صبح جو ٹائمنگ کے حوالے سے صبح جو 10 کا شام جو 5 تھی. ان کے علاوہ اواں کے خبر ہے تو جے روزمرہ جا جے مسائل ہوں یا جے بیماریوں کے حوالے سے سندھی ڈس ہوں وہ بھی اواں کے ان پروگرام کی توسط سے سو پہنچائی ہوں, یا جے ننڈیوں یا وڈی بیماری ہوں ان کی اویئرنیس ہی جو ہے سو ان پروگرام کی شناخت ہے. اڑے طریقے سے کہڑی بھی بیماری ہے, چاہے پرانو نزلو زکام ہے, دم ہے, جوڑن کی بیماری ہے, یا سندن جو سور ہے, یا کنرگ جو سور ہے, جگر جی جے بھی بیماریوں ہیں, ہیپاٹائٹس اے بی سی جی بھی بیماریوں ہیں, ان کے علاوہ جو ہے سو گردے کی جی پتھری ہے یا پتے کی جی پتھری کے جی حوالے سے بغیر آپریشن کے کامیاب علاج جرمن ہومیوپیتھک کلینک تے کیا ویندو ہے, بواسیر جو کامیاب علاج. اڑے طریقے سے جے کہ موضوعات کے حوالے سے گال کیوں تو جے کہ سو اساں وٹ کلینک تے جی ماں گال کی تو ہر قسم جی بیماری جا پیشنٹس ایندا ہیں, پر جے دین میں دسنا ہوں تو کچھ جے کہ زیادہ پیشنٹس جی بیماری جا ایندا ہیں, یعنی او سمجھنا ہوں تو ہن وقت ان جی وبا پھیل جی رہی ہے یا وہ بیماری زیادہ تھی رہی ہے, تو ان کے بارے میں اویئرنیس دین اساں جو کم ہوں. اڑے طریقے سے ہن دفعے بھی اصل کلینکس سے خوڑ سارا پیشنٹ بیا بھی آیا, لیکن चमड़ी जी बीमारियुनि जे में बि हिकिड़ी ख़ासि बीमारी हूंदी आहे सोरियासिस। सोरियासिस छा आहे, छो थींदी आहे या कंहिंखे थींदी आहे, या जेकॾहिं थी वञे त उनखे जो कहिड़ो इलाजु हूंदो आहे, उनजे बारे में नंढी अवेयरनेस ॾिनासीं। जो सोरियासिस अहिड़ी बीमारी हूंदी आहे जो हीअ हिकु नंढी बीमारी नाहे, नाले में हिकिड़ी सोरियासिस जे नाले सां बीमारी आहे, लेकिन हीअ बीमारी ॾह ॾह साल वीह वीह साल पेशंट खे जेको आहे सो रहंदी आहे, ऐं उहो मरीज़ जेको आहे सो दर बदर जेको आहे सो घुमंदो रहंदो आहे, यानी हर शहर में हर डॉक्टर वटि, लेकिन शिफ़ा जेको आहे सो उनखे घटि मिलंदी आहे। जेकॾहिं कुझु वक़्त जे लाइ उहो ठीकु थींदो आहे त दोबारा वरी उहा बीमारी तकलीफ़ उनखे थी वेंदी आहे, ऐं उहो पेशंट जेको आहे सो बार बार उन में जेको आहे सो मुब्तला रहंदो आहे, ऐं तमामु उन में ॿियूं बि खोड़ सारियूं पेशंट्स खे तकलीफ़ूं खे मुंहुं ॾियणो पवंदो आहे। ऐं हीअं जीअं त मां पहिरां ॻाल्हि कई त सोरियासिस हीअ हिकु क्रॉनिक आटो इम्यूनी डिज़ीज़ आहे, जंहिंखे असां जीअं कॾहिं क्रॉनिक असां चवंदा आहियूं पुराणियूं जेके बीमारियूं हूंदियूं आहिनि, ऐं आटो इम्यूनी डिज़ीज़ उहा हूंदी आहे जेके अंदरियां ई जेके पंहिंजा सेल्स हूंदा आहिनि जिस्म जा, जॾहिं डेथ थियणु लॻंदा आहिनि या उन्हनि में फॉल्ट थियणु लॻंदो आहे त पंहिंजो ई जिस्म जेको आहे सो यानी हुन सां विढ़णु लॻंदो आहे, ऐं पोइ जेको आहे सो इम्यून सिस्टम जे नाकारा हुजण जे करे जेको आहे सो या जेके बि सेल्स हूंदा आहिनि डेथ थियणु लॻंदा आहिनि, ऐं पोइ उहा बीमारी वधंदी वेंदी आहे। अहिड़ी तरीक़े सां उन बीमारी में थींदो छा आहे, थींदो इहो ई आहे त जेको आहे सो यानी उहा जेकी बि चमड़ी हूंदी आहे खुर्दनी थी वेंदी आहे, जिस्म जे कहिड़े बि हंध ते यानी निर ते, पेट ते, अखियुनि जे मथां, बिरुनि जे मथां, हथनि ते, पेरनि ते, पुठी ते, मथे में, तव्हां ॾिसंदो त जेको आहे सो ईअं जीअं छिलर, मच्छी जा छिलर जेको आहे सो निकिरी ईंदा आहिनि, ऐं उहे जेके जेको आहे सो मथी जा मथे जे मच्छी जा छिलर हूंदा आहिनि बिल्कुलु उन्हनि वांगुरु जेको आहे सो थी वेंदा आहिनि, ऐं पापड़ियूं ठही वेंदियूं आहिनि, ॻाढ़ा चुटा निशान ठही वेंदा आहिनि। अहिड़ा खोड़ सारा पेशंट हिन वक़्त बि असां वटि अंडर ऑब्ज़रवेशन आहिनि, ऐं अलाह ताला जी महिरबानी सां ठीकु थी विया आहिनि, ऐं वॾी ख़ुशी थींदी आहे जॾहिं अहिड़े क़िस्म जो पेशंट जेको ॿिहंदा थी अचे ऐं ॾह ॾह वीह वीह सालनि में मुबतला हुजे, ऐं उहो जेकॾहिं हुते ठीकु थी वञे ऐं पंहिंजा फीडबैक असांखे FM रेडियो ते ॾिए या असां वटि अची ऐं हिते इंटरव्यू रिकॉर्ड कराए वञे, त हीअ हिकिड़ी वॾी ख़ुशनसीबी आहे जेको आहे सो असांजे क्लिनिक जी ऐं असांजे इलाज जी। जर्मन होम्योपैथिक क्लिनिक ते होम्योपैथिक इलाज सां जेकॾहिं पेशंट अहिड़नि वॾनि बीमारियुनि में ठीकु थी वञे थो त नंढियूं बीमारियूं हुनजे लाइ कुझु बि कोन्हे। वरी ॻाल्हि वरी बि असां हिकिड़ी कंदासीं त हिन सभु में रब ताला जी कर्म नवाज़ी आहे, जेकॾहिं उहो किथां बि शिफ़ा ॾिए त जेको आहे सो बिल्कुलु शिफ़ा थी सघे थी। अहिड़े तरीक़े सां ई जीअं मां ॻाल्हि कई त जेको आहे सो असां वटि इहे पेशंट्स ईंदा आहिनि, ऐं इहे अहिड़नि बीमारियुनि में जॾहिं ठीकु थी वेंदा आहिनि त पंहिंजा व्यूज़ रिकॉर्ड कराए वेंदा आहिनि, त हिकिड़ा व्यूज़ बि अवां ताईं पहुचाईंदासीं जेको उहो पेशंट लाइव जेको आहे सो असांखे फेसबुक ते जेको आहे सो रिकॉर्ड कराए वियो, ऐं उहो व्यूज़ इन ई बीमारी जे हवाले सां आहे। अचो तव्हांखे बि जेको आहे सो हिन सां जेको आहे सो बिल्कुलु ॿुधाईंदासीं।
0: दोस्तो तव्हांखे ॿुधाईंदा हलूं, प्रोग्राम आहे सिहत जी ॻाल्हि, दोस्त जा व्यूज़ आहिनि। जी डॉक्टर साहबु,

0: کمرشل بریک بعد ایک دفعہ بھی ہر پروگرام میں خوش آمدید چون تھا پروگرام ہے صحت جی گال جی مہرا پر ایف ایم 94 جو آواز تمہاں جو سماعت ہندی پہنچے پیو ڈاکٹر منظور حسین میمن صاحب اسان جی سٹوڈیو میں موجود سندھ جا مشہور و معروف ڈاکٹر 300-301-9-8-51 اسان جو لائیو کال جو نمبر ہے تمہاں اسان جو پروگرام میں بذریعہ لائیو کال شامل تھی سکو تھا ویوز اواں تے پہنچائن کی کوشش کی تھی پہرے پر کئی ایشو سبب نہ پہنچ سکیا اسان کی کوشش ہے تو اہی ویوز ہیئر اواں تے پہنچائیں تو اسان کے پروگرام میں بذریعہ لائیو کال بھی شامل تھی سکو تھا اچھو تک دوست ویوز ہیں جو صحت مند تھو ہے تو وہ ویوز اواں تے پہنچائیں
1: ممتاز ذات جو کنور کتے بیٹھا ہو کچے دریا کھان تھا تو ان کے چھا تکلیف ہوئی تو
2: بیماری لگ رہی تھی
1: چمڑی جی بیماری ہوئی جے کی تو ان کے گزرل کتنے ٹائم کا وٹی ہوئی
2: ہاں ٹائم میں 10-12 سال
1: تھی گیا جے کی تو مختلف کتنا کسا علاج کرا
2: علاج تھا کہ لڑکانوں کرائے دے میرا پرموٹ کرائے دے
1: جی جی لڑکانوں میرا پر چمڑی دے ڈاکٹر کے تو دکھاریو
2: ہاں
1: بے ڈاکٹر مجھے بھی دکھاریو لیکن فرق کون پے پیو ہن موٹ تو کنے آیا تقریبا کتنا ٹائم
2: 3 مہینہ
1: تھی ہیں تو دکھاریو الحمدللہ ہن تو صدا کیو تو جی یہ بیماری چھڑی ہوئی ہے صرف داغ رہا ہے ہر صرف داغ رہا ہے ٹھیک ہے سو یعنی تو دوا ماں جکی کرائی ہے ان علاج ماں تو مطمئن ہے ائی تو کے جو ہے سو کافی فرق پے جی چکو ہے تو بیل نے جکی بدن تا تے ان دے لئی چھا میسج دی دو
2: جیسے یہ بنا دے پتہ کار میں سوال کر وکم تا بنو
1: بالکل جکدے کہیں بھی مرض میں مانو مبتلا ہے ائی فرق نہ تھو پے تو دے رو برو دے کر سکدا سو اسا جی کلینک جرمن ہوے پتہ کلینک مہراب پور ہماری خبر ہے سامو مدر پورٹا پیٹرول پمپ کوٹڑی روڈ تے موجود ہوندی ہے جے میں ہفتے جا 6 ڈی ہے یعنی ہے جمعہ چھنچر آچر سومر اربا خمیس باقی انگار جو ڈی کلینک آف ہوندی ہے سو ایڈریس بھی اسا بدائے سی ائی کلینک جی ائی متعارف بھی اواں تو کیا سی ائی ہو گزرل سمجھے پانچ پریکٹس میں 3 سالہ پریکٹس میں جڑے بھی پیشنٹ اڑے قسم جو یا کیڑی بھی بیماری میں مبتلا ہوں تو ائے تا جڑے دوا دین اللہ تعالی کی مہربانی سا وہ بالکل ٹھیک تھی ویندو ہے ائی اللہ تعالی کی مہربانی سا ادے کے بھی سورائسس بیماری ہوئی جے میں جو ہے سو چمڑی جی بیماری جے میں میڈیسنز دینے سی اللہ تعالی کی مہربانی سو اج بالکل صحت یاب تھی کرے ائی ویوز دین آیو ائی انٹرویو دی رائے تا پاں بدن بدنن کے بھی جے کہ اساں کے دسن بھی تھا انہن کے یہ ہی میسج دی لازی تا وا جے کو ہے سو کنے بھی کیم بھی بیماری میں مبتلا ہو جو تا ہومیوپیتھک ٹریٹمنٹ ضرور کرے چون جو ہومیوپیتھک علاج بے ضرر ہے ان جو کو سائیڈ ایفیکٹ ہے جرمن ہومیوپیتھک کلینک کے اب مہرا
0: ڈاکٹر صاحب تمام بہترین ڈس جی آدھے ہو پنجا ویوز دینا تا الحمدللہ ہوں ٹھیک تھی ہوئے ہیں خوش تھی ہوئے ہیں انہوں نے وہاں چھا محسوس کرنا ہے سائیں ڈاکٹر صاحب
3: جی سائیں بالکل انتہائی تمام وڑی خوشی تھی اندی آئے تا ایک رو پیشنٹ جے کو لا علاج تھی کرے اچے تو آئیں وہ اسان جی دوان ماں اسان جی علاج ماں ہومیوپیتھک ماں وہ ٹھیک تھی ہوئے تو تا ان کا ودھیک خوشی جڑی کا گال نہ ہوندی ہے
0: بالکل صحیح تھا
3: جو جو ایکڑو کے بیمار کے سکون ملے تا یا وڈی اکڑی جکو اس ہو عبادت واری گال ہے
0: پروگرام ہے صحت جی گال جی میرا پر ایف ایم 94 جو آواز ڈاکٹر منظور حسین میمن صاحب اسان جی سٹوڈیو میں موجود ہے کا بھی بیماری لا علاج نہ ہے کدے بھی مایوس نہ ہے تھنو 0301-9-8-51 اسان جو لائیو کال جو نمبر ہے 0301-9-8-51 اسان جو لائیو کال جو نمبر ہے پروفیسر ڈاکٹر منظور حسین میمن صاحب اسان جے اسٹوڈیو میں موجود ہیں جے کہ صحت بابت مختلف بیماریوں کی جان دے رہا ہیں تو اساں دے پروگرام میں لائیو کال ذریعہ شامل تھی سکو تھا 0301-9-8-51 ڈاکٹر صاحب جو خاص مہربانی ہیں محبت ہیں جو اساں جے اسٹوڈیو میں اچن تھا پنجو قیمتی وقت کڑی کرے ایندا ہیں ڈاکٹر صاحب مختلف بیماریوں میں جان ڈینا بیا بھی کچھ ویوز ہیں وہ بھی اواں تھی پہنچایوں تھا جو جو بھی صحت مند ہے یقیناً اسان جو دعاؤں ہیں ان سبھی کے لیے جے بھی مریض حضرات پیشنٹ حضرات ہیں وہ صحت مند تھی تھا ان اساں کے خوشی تھی ہے اساں کے لیے خوشی کی گال ہوں جو اللہ تعالیٰ ان کی صحت بخشی ہے ایف ایم کے تھرو بدھی کر ڈاکٹر صاحب وٹ پہنچن تھا ان کی اللہ شفا دے تو
1: हिन खे छा तकलीफ़ हुई?
2: अधरंगे
1: जो झटको फालिद जो झटको आयो केतिरे टाइम खां वठी? ॿिनि महीननि खां वठी पोइ इलाज किथां पिए करायो? कंडियारो मां बि करायो, ॿियनि शहरनि मां करायो, फ़र्क़ु कोन पियो पए। हाणे जेको आहे सो तव्हां मेहरापुर शहर में क्लिनिक ते आयो ऐं तव्हां ट्रीटमेंट ॾिनी अलाह जी महिरबानी सां। हाणे नंढे खां पुछो था पुटु तोखे फाले जो हुयो, छा तकलीफ़ थिए पई फाले जो? चप बि फरके पियो, अखु बि फरके पियो ऐं पासो बि गरो हुयो। हाणे दवा ई असांजी खाधी बिना इंजेक्शन जे बिना ट्रिप जे दवा ॾिनीसीं पीअण जी फुड़नि जे हिसाब सां जर्मनी जी। हाणे अव्हांखे केतिरो फ़र्क़ु आहे? घणो फ़ाइदो आहे ऐं तकलीफ़ बि कान अथव। वॾी महिरबानी, अलाह ताला शिफ़ा ॾियण जी इज़ात आहे। ऐं तव्हां ॾिठो त होम्योपैथिक तेज़र इलाजु आहे, केर बि जेकॾहिं कंहिं बि तकलीफ़ में आहे ऐं चाहे फालिज जो ई छो न हुजे, चाहे नंढो हुजे वॾो हुजे, असांजे होम्योपैथिक ट्रीटमेंट में अलहमदिल्ला शिफ़ा रखियल आहे।
0: तमामु बहितरीन डॉक्टर साहिबु, हिनखे अधरंगो हुयो?
3: जी साईं, बिल्कुलु नंढो ॿारु हुयो, 12-13 साल जी उमिरि
0: हुई। 12-13 साल वारे खे बि अधरंगो थिए थो? माना
3: थिए थो साईं।
0: अच्छा,
3: हू फेशियल पैरालिसिस हुयो जेको चहिरे ते जेको हुनजो हुयो, अख ते ऐं राइट साइड जा हुनजो असरु हुयो, अख ते ऐं चप ते हुनजो फ़र्क़ु हुयो ऐं पासो हुनजो सुन हुयो, गरु हुयो जेको नंढो जेको आहे सो बिल्कुलु फील करे पियो। ऐं उहो जॾहिं पहिरियां हुन ट्रीटमेंट कराई बि हंदा ऐं हुनखे फ़र्क़ु न पियो। ॿिनि महीननि खां पोइ, ॿिनि महीननि जे इलाज दौरान असां वटि अलाह जी महिरबानी सां हाणे हू बिल्कुलु 100%
0: सेहतमंद आहे। हुनजो फेस वग़ैरह, हुनजो चहिरो मुंहुं
3: बिल्कुलु ऐं
0: फेस पैरालाइज़ माना हुनजी वॉच वग़ैरह फ्री वेंदी आहे, ज़बान ते असरु पवंदो आहे, ज़बान फ्री वेंदी आहे।
3: अलहमदिल्ला हाणे उहो बिल्कुलु ठीकु थी वियो।
0: तमामु बहितरीन। हक़ीक़त इहा आहे डॉक्टर साहिबु, पहिरियों दफ़ो मां ॿुधां पियो त कंहिं 12-13 साल जे कंहिं नंढड़े खे पैरालाइज़ थियो हुजे, माना हुनखे अधरंगो थियो हुजे।
3: अलाह ताला जी महिरबानी सां पेशंट शिफ़ायाब थी वञे थो, असां लाइ इहा ई जेको आहे सो ख़ुशी जी ॻाल्हि आहे।
0: सही था चओ। ऐं त अक्सर करे चवंदा आहिनि त पैरालाइज़ जेको आहे अधरंगो, इहो थींदो आहे हिकु ब्लड प्रेशर जे करे, या एजिड माण्हू खे या वॾे खे ज़्यादा थींदो आहे जो हुनखे को अहिड़ो टेंशन हूंदो, उन में बी पी हाई थी अहिड़ो कयो जेको ओजागो वग़ैरह तमामु घणो लिमिट खां वधीक, जंहिंजे करे बी पी हाई थींदो, लो थियो, या उन में जेको आहे थी वियो। 12-13 साल वारे खे पैरालाइज़ अधरंगो थियणु माना ॾाढी माना मां सम्झां थो रेयर केस अहिड़ा हूंदा।
3: कुझु कुझु
0: तजुर्बो आहे हिन में, तव्हां बिलीफ़ करे सघो था त कॾहिं थियो आहे, माना घणनि खे थिए थो?
3: ॿारनि खे काफ़ी घटि थींदा आहिनि, अहिड़ा घटि केसिस, लेकिन थींदा ज़रूरु आहिनि।
0: अच्छा, थींदा ज़रूरु आहिनि। जीअं हीउ अधो हुयो, नंढो हुयो,
3: अहिड़ा कई सारा पेशंट असां वटि पहिरियां बि जेको आहे सो अची चुका
0: आहिनि,
3: ऐं हीउ जेको आहे सो पेशंट हुयो जंहिंखे असां छो जो मां पहिरियां बि पंहिंजे प्रोग्राम में चई चुकियो त असां जेकी दवाऊं ॾींदा आहियूं त हिकु त असांजी स्टडी हूंदी आहे ऐं उनखां पोइ पंहिंजे तजुर्बे में आयल हूंदियूं आहिनि, त पोइ ई जेको आहे उन पेशंट खे असां ॾींदा आहियूं वधीक शिफ़ा अल्ला ताला जे
0: हथ में, अल्ला ताला जी ज़ात शिफ़ा ॾींदी आहे। प्रोग्राम आहे सिहत जी ॻाल्हि जी, मेहरापुर FM 94 जो आवाज़। तव्हां असांजे प्रोग्राम में बज़रिया लाइव कॉल शामिल थी सघो था। प्रोफेसर डॉक्टर मंज़ूर हुसैन मेमण साहबु 30 साल तजुर्बो रखंदड़ सीनियर डॉक्टर आहिनि, असांजे स्टूडियो में मौजूदु। मुख़्तलिफ़ बीमारियुनि जा माहिर डॉक्टर आहिनि, जेकी इस्लामाबाद खां वठी करे इस्लामाबाद, कराची, नवाबशाह जा मशहूरु मारूफ़ डॉक्टर आहिनि। डॉक्टर साहबु, मोरो में पंहिंजो ख़िदमत सर अंजाम ॾिनो, मेहरापुर वासियुनि जे लाइ इहा ख़ुशकिस्मती आहे जो हिकु एॾो वॾो डॉक्टर असांजे मेहरापुर शहर में मौजूदु आहे, जो डॉक्टर साहिबु वटि परे परे खां ॾिसो बलोचिस्तान जा माण्हू बि डॉक्टर साहिबु वटि अचनि था, इन खां अलावा पंजाब जा माण्हू डॉक्टर साहिबु वटि अचनि था। ईअं न आहे जो इहा हिकिड़ी फैसिलिटी आहे, सहूलियत आहे मेहरापुर उन जे पसगिरदाई वारनि जे लाइ जो डॉक्टर साहिबु हिते असां वटि मौजूदु आहे मेहरापुर शहर में। डॉक्टर साहिबु, मुख़्तलिफ़ बीमारियुनि जो माहिरु डॉक्टर आहे, गुर्दे जी पथरी हुजे, मसाने जी पथरी हुजे, पिते जी पथरी हुजे, हुनजो बग़ैर ऑपरेशन जे कामयाबु इलाज कनि था। संदनि जोड़नि गोॾनि जो सूरु, कुंदरग जो सूरु, नक कन गलो पुराणो नज़लो निछूं, मथे जो सूरु, अधु मथे जो सूरु आहे, नज़र जी कमज़ोरी आहे, कन वहे थो, कन जो सूरु घटि ॿुधण में अचे थो, शुगर आहे, ब्लड प्रेशर आहे, दिलि जा मर्ज़ आहिनि, फाल जी खंघि, टीबी, मादे जो सूरु, मादे जी अल्सर, तिरी जो वधणु, जिगर, हेपाटाइटस बी सी, इन खां अलावा जिन ॿारनि जो कदु नथो वधे, औरतुनि में वज़न जिन जो नथो वधे, या जिन औरतुनि या मर्दनि जो वज़न वधी वियो आहे, या मर्दनि ऐं औरतुनि जे पोशीदा बीमारियुनि जो डॉक्टर साहिबु कामयाबु इलाजु कंदा आहिनि। डॉक्टर साहिबु हर अरबा, ख़मीस, जुमो, छंछरु, आचर ऐं सूमर ते, यानी हफ़्ते जा 6 ॾींहं मेरापुर शहर में मौजूद ना जर्मन होम्योपैथी क्लिनिक यानी जर्मनी जो मुल्क है उनकी फ्रेंचाइज है। डॉक्टर साहब वह फ्रेंचाइज इतने खड़ी आयो कराची ए हैदराबाद का बाद में मेरापुर शहर में डॉक्टर साहब के तावन से यह फ्रेंचाइज इतने आई इन तावन के करे डॉक्टर साहब जो मेहरबानी आन जो हर जुमे छंछर आचार यानी हफ्ते जहाँ जी टे ढीन चेकअप फीस वह बिल्कुल फ्री है। डॉक्टर साहब जी चेकअप फीस है बिल्कुल मुफ्त रखल है। प्रोफेसर डॉक्टर मंजूर हुसैन मेमन साहब तमाम घनी मेहरबानी दोस्तों वहाँ के बुधाई हलूँ तो डॉक्टर मंजूर हुसैन मेमन साहब असाजे स्टूडियो में मौजूद हैं जी सेहत बाबत जान दई रहा तेजे प्रोग्राम में बजरिया लाइव कॉल शामिल थी सको था कें भी बीमारी बाबत डॉक्टर साहब का पुछी सको था तो डॉक्टर साहब की अवा बेहतर है जी फर्स्ट एड है फर्स्ट एड मिसाल नारे वाला मानू आन परे परे वाला मानू आन उन बेहतर है बाकी वहाँ डॉक्टर साहब के रूबरू दिखारे वनो तो बेहतर है। डॉक्टर साहब जो खास मेहरबानी डॉक्टर साहब अजकल तमाम घनी गर्मी है तमाम मुख्तलिफ़ प्रोग्राम में जी वो फारवन की जान दे चुका है माना गर्मी का वो बचा है फारवा बो भी कुछ जो मैं समझा तो खीरे के बारे में तुम जान दी उन फायदा वहाँ बुधाया तो गर्मी में ज़्यादा यो इस्तेमाल कर घुर्जे फ़ायदेमंद है। अड़ी का बी भी समझा तो शे हुई जी गर्मी में फायदे वाली शे हुई तो इन मल गर्मी सफ़ा चुट है असा वो बेनता गर्मी है छो जो जून का बाद में जुलाई जो हल पो पो जी शुरू थो है तो माना जुलाई में गर्मी की तमाम घनी शिद्दत है जोर है तो इन बारे में चवे कुछ जान दी असूद बुधंदड़ के
3: जी सही बिल्कुल गर्मी गुजरल टिन चार महीनों का वी जोर शोर से है आईंदा अना ही टे महीना जो सो गर्मी तमाम घनी हलंदी इन एहतियात सभी के खबर है पैर भी बुधा है चाहे नंढो होो हो तो उनके एहतियात यो ही करण है तो पान के डिहाइड्रेट थियण खां पाण खे बचाइणो आहे ऐं पाणी ज़्यादा खां ज़्यादा इस्तेमालु करणो आहे ॾींहं में ॿ टे दफ़ा वेंझणो आहे कैप जो इस्तेमालु करणो आहे बग़ैर कैप जे